0: ویلکم بیک سامعین، آپ سن رہے ہیں یو سی پی کی دنیا 92.6 ایف ایم. ہمارے ساتھ ڈاکٹر خالد ظہیر ہیں. پروگرام سفر ہدایت اور معاشرتی معاملات، ہم جس میں سیر فہرست بہرحال نکاح اور طلاق کے معاملات ہیں، تو ہم نے نکاح پر تو گفتگو کی، تھوڑا ہم طلاق کی طرف بھی ہم دیکھ رہے ہیں. ڈاکٹر صاحب، آپ نے بڑی ایک اچھا میسج آپ کے اس میں سے نکلا کہ جب آپ تین بار طلاق دیتے ہیں تو گویا کہ وہ ایک بار گنی جانی چاہیے، کیونکہ آپ تین بار اس لیے کرتے ہیں اس کو سٹریس دینے کے لیے. تو وہ سٹریس کا مطلب ہے کہ بات میری ایک ہی ہے، بٹ آئی ایم جسٹ ریپیٹنگ.
1: یا وہ بات ہو جو میں نے کہی ہے کہ وہ کہے کہ ہاں مجھے معلوم ہے کہ ایک ہی دینی تھی، لیکن میں خدا کے اس قانون کو نہیں مانتا، میں تین دوں.
0: چلیں،
1: تو وہ تو ناممکن ہے،
0: وہ تو ناممکن ہو گیا. ڈاکٹر صاحب، اس میں ایک فرمائیے کہ ابھی آپ نے یہ بھی بات کی تھی کہ غصہ کی حالت میں پوچھ لینا چاہیے کہ آپ غصے کی حالت میں دیے. تو ڈاکٹر صاحب، غصے کی حالت میں طلاق دی جاتی ہے؟ میں تو نہیں سمجھتا کہ کوئی بندہ ہمارے معاشرے میں، زمانے میں کوئی سین مائنڈیڈ آدمی ہو اور وہ آرام سے اس کو یہ بات کنوے کرے، وہ تو غصے کی حالت میں دے گا. تو پھر یہ غصہ آپ کس طرح ڈیفائن کرتے ہیں ڈاکٹر صاحب؟
1: غصے دو طرح کے ہوتے ہیں. ایک وہ ہوتا ہے کہ جو آدمی جب غصہ آتا ہے تو وہ اپنا فیصلہ کرتا ہے اور اس کا وہ فیصلہ قائم رہتا ہے، اس کا غصہ برقرار رہتا ہے، اس نے سوچ سمجھ کے فیصلہ کیا ہے. ظاہر ہے کہ اس فیصلے میں چونکہ ان پلیزنٹنیس ہے تو اس کی طبیعت میں ایک غصہ بھی ہے. اور دوسرا غصہ وہ ہوتا ہے جو ہمارے معاشرے میں تو لوگوں کو بہت ہوتا ہے، ابھی غصہ آیا اور پانچ منٹ میں ختم ہو گیا اور پھر یہ سوچا کہ یہ کیا ہو گیا. تو ہمارے یہاں تو دین کی ایسی عجیب و غریب پریزنٹیشن کی گئی ہے کہ معلوم ہوتا ہے کہ ایک آدمی نے غصے میں ایک بندوق چلائی، او ہو، یہ تو گڑبڑ ہو گئی، اب کیا کریں، نہیں اب کچھ نہیں ہو سکتا. تو لوگ یہ کہتے ہیں. میں سمجھتا ہوں یہ جو دوسرا غصہ ہے، اس کے بارے میں بڑی اچھی بات ہمارے ایک دوست نے ابھی کہی ہمیں کہ اگر اس کے بارے میں یہ طے کیا جائے کہ اس صاحب کو کہا جائے کہ آپ ذرا تھوڑی دیر سوچ لیں، ذرا شام تک آپ ذرا غور کر لیں، ایک دن اور لے لیں. میرا خیال ہے یہ سب تجویزیں بہت اچھی ہیں. کچھ ٹھنڈا پانی پی کے آئیں، ذرا ایک رات سو لیں اور پھر سوچ کے کہیں آپ، ہم نے آپ کی بات سن لی، ہم آپ کی بات مان لیں گے، ذرا آپ ایک دن گزار کے آپ فیصلہ کریں. مجھے تو یہ بھی بات بہت اچھی لگتی ہے اگر اس کو ہم قانون بنا لیں. اور میرا خیال ہے قانون بننا چاہیے خدا کے دین میں، اس طرح سے کلیئرلی اگرچہ کہ مینشن نہیں ہے، لیکن یہ اس کا منشا لگتا ہے کہ آپ یہ طے کر لیں کہ ہم اس کو زبانی نہیں مانیں گے، ہم اس کو تحریراً مانیں گے، اور تحریراً بھی دو گواہوں کے سامنے مانیں گے، تاکہ جو دین کا منشا. آپ مجھے یہ بتائیں نا، یہ اللہ تعالیٰ نے عدت کے دوران عورت کو شوہر کے گھر میں رہنے کے لیے کیوں کا خود قرآن نے بتایا؟ تاکہ اگر کوئی مصالحت کا امکان ہو تو وہ آپس میں دوبارہ رجوع کر لیں، مل لیں. تو اس کا مطلب یہ ہے کہ منشا اللہ کا یہ ہے کہ خاندان نہ ٹوٹے بلکہ وہ جڑا رہے. تو اس کے لیے جتنی بھی جتن کیے جائیں وہ کم ہیں. ہمارے ہاں انفارچونیٹلی اس کے بالکل برعکس ریورس ہے. میں نے کہا وہ لوگ تیار ہوتے ہیں، جیسے ہی زبان سے نکلا، زبان سے کیا نکلا، وہ کہتے ہیں اشارہ بھی ہوا تب بھی طلاق.
0: ڈاکٹر صاحب، یہ آئی تھنک اٹس اے ویری گڈ سجیشن کہ اس کو جتنا ڈیفیکلٹ کیا جا سکے، تاکہ جس نے دینا وہ سوچ سمجھ کے دے کہ آپ تحریراً ہو، دو گواہ ہو، تو تاکہ وہ اس کی وہ نہ دیتے ہوئے بھی اس کو ہی شوڈ بی ویری کلیئر. ڈاکٹر صاحب، یہ حضرت عمر کا غالباً واقعہ زمانے کا کہ ان کے پاس پتنی کوئی آیا کہ طلاق، انہوں نے کہا تم نے غصے میں دیا جی، تو انہوں نے کہا کہ آپ بھاگ جاؤ یہاں سے، کہ یہ تو کوئی طلاق نہیں ہوئی. ایسی کوئی بات ہے ڈاکٹر صاحب؟
1: بات یہ ہے کہ یہ سارا جو ہمارے ہاں سنی مسلمانوں میں طلاق، تین طلاقیں ایک ہوتی ہیں، اس میں حضرت عمر ہی کا نام لیا جاتا ہے. پہلے تو میں یہ کہتا ہوں کہ بات یہ ہے کہ شریعت نبی صلی اللہ علیہ وسلم لے کے آئے تھے، حضرت عمر تو شریعت کے فالوور تھے، تو ان کی تو ہم وہ بات سنیں گے کہ جو شریعت کے فالو کرنے میں ہے. دوسری بات یہ ہے کہ انہوں نے اگر کوئی فیصلہ کیا تھا تو اب ہمارے پاس تو موقع نہیں ہے کہ ہم ان سے پوچھیں کہ آپ نے کیوں کیا تھا. بحیثیت ایڈمنسٹریٹر انہوں نے فیصلہ کیا تھا، اس سے کوئی آدمی اتفاق کرے، اختلاف کرے. لیکن ایک اور بات بھی سن لیں، تیسرا جو انہوں نے کام کیا تھا وہ کوئی بھی نہیں بولتا. انہوں نے کہا تھا کہ اب اگر کسی نے ایک ساتھ تین طلاقیں دیں تو میں دو کام کروں گا، ایک تو اس طلاق کو امپلیمنٹ کر دوں گا اور دوسرا اس مرد کو میں لوگوں کے سامنے کوڑے ماروں گا. تو اب کوڑے نہیں پڑتے ہیں، طلاق ہو جاتی. اور وہ جو نبی صلی اللہ علیہ وسلم قرآن مجید میں اور خود اپنی زندگی میں شریعت چھوڑ گئے تھے وہ لوگ بھول گئے، اور یہ حضرت عمر کا ایڈمنسٹریٹو فیصلہ دین بن گیا.
0: یعنی کہ حضرت عمر نے بہرحال وہی بات چاہی کہ طلاق نہ ہو، تاکہ کچھ سوچ سمجھ کر
1: معلوم نہیں کیا حالات ہے. دیکھیں نا، گزارش یہ ہے کہ وہ تو پھر ایک ہسٹری ہے نا، ہسٹری کی بنیاد پہ تو آپ دین نہیں سمجھتے. وہ تو دین تو قرآن میں ہے، دین تو سنت میں ہے.
0: ٹھیک ہے ڈاکٹر صاحب، طلاق کے زمین میں ایک اور بڑا ایک لفظ بولا جاتا ہے جب طلاق کو انڈو کرنا، حلالہ کا ایک ورڈ یوز ہوتا ہے. ڈاکٹر صاحب، یہ حلالہ کیا چیز اور یہ اسلام میں اس کی گنجائش ہے نہیں ہے؟ اور
1: اصل میں کیا ہوا کہ قرآن مجید میں جہاں طلاق کا طریقہ بتایا گیا، اس میں یہ بتایا گیا کہ دیکھیں آپ طلاق دیں گے بیوی کو، سوچ سمجھ کے دیں گے، اس کی پاکیزگی کی حالت میں دیں گے اور اس کو اپنے گھر میں رکھیں گے. یہ سب لازم ہے، یہ سب لازم ہے. آپ اس کو سوچ سمجھ کے دیں گے، आप उसकी पाकीजगी की हालत में देंगे और उसको अपने घर में रखेंगे। आपने कुछ दिनों के बाद ये महसूस किया कि गड़बड़ हो गई, मैंने जल्दबाजी की या मैंने हालात नहीं देखे, आपने रुजू कर लिया। अब क्या हुआ, जो आपको अल्लाह ताला ने एक निकाह में दो मर्तबा तलाक देने का इख्तियार दिया था, एक उसका मौका आपने इस्तेमाल कर लिया। मैं लोगों को समझाने के लिए कहता हूँ कि आपकी एयर गन में दो छर्रे थे, एक निकल गया, अब एक रह गया। दूसरी मर्तबा आप इसी तरह से सोच समझ के पाकीजगी की हालत में तलाक देते हैं और अपनी बीवी को अपने घर में रखते हैं और रुजू कर लेते हैं, अब ये दूसरा भी गया। तीसरी मर्तबा अगर आप तलाक देंगे ऐसे, तो आप रुजू नहीं कर सकते, सिवाय इसके कि कुरान ने कहा कि वो औरत किसी और से निकाह करे और फिर वो उसको तलाक। ये जो निकाह और तलाक है, ये जेन्युइन निकाह और तलाक है। निकाह जब आप करते हैं तो जिंदगी भर निभा के लिए करते हैं। हलाला ये है कि आप किसी मर्द के साथ ये साजिश करते हैं मिलकर कि वो चंद दिनों के लिए उस खातून से निकाह करेगा और फिर उसके बाद वो तलाक दे देगा, पहले से प्लान्ड है, और फिर वो आपको वापस करेगा। ये निकाह हुआ ही नहीं, इसलिए ये तो साजिश है। निकाह तो ये होता है कि एक मियां और बीवी जिंदगी भर के निभा के लिए आपस में वो मुआहिदा करते हैं, जिसको हम निकाह
2: जिसको कुरान कहता है मिसाकुन गलीज़,
1: बड़ा मजबूत गहरा मिसाक, बिल्कुल ऐसे ही।
2: अच्छा, ये ऑब्वियसली इसकी ये तो डॉक्टर साहब, ये तो बड़ा आम माशरे में हमारा है। वो पहले वो तलाक एकदम करवा देते हैं, फिर उनको तरीका भी हलाला का बता देते हैं। डॉक्टर साहब, हाउ डू वी एजुकेट पीपल और आवरसेल्व्स एंड पीपल?
1: दो चीजें हैं हर मसले का दीन में, जो आप देखेंगे नीचे उतर के, तो दो प्रॉब्लम्स हैं जिनकी वजह से ये मसाइल होते हैं। नंबर वन, कुरान मजीद को न पढ़ना तदब्बुर के साथ और अक्ल के साथ। एंड नंबर टू, अपने बुजुर्गों की अंधी तकलीद, जो उन्होंने कहा वो हर्फ आखिर है। और भाई, हर्फ आखिर कुरान है, हर्फ आखिर अल्लाह का फैसला है, ना कि किसी बुजुर्ग का कौल है। तो हमारे यहाँ बिल्कुल उलट कर दिया है लोगों ने सारा मामला दीन का।
2: लेकिन डॉक्टर साहब, ये मैं तो गुजारिश करूँ कि जो तलाक के जो बातें कुरान में सूरह बकरा और गालबन सूरह तलाक में ज्यादा है, वो आम फहम आदमी के लिए तो बड़ा मुश्किल है समझना। डॉक्टर साहब, फिर वो या बुजुर्गों के या मुफ्ती साहब जिस तरह हैं स्कॉलर्स की जाएंगे, तो उनका मजाज है कि वो सख्त मजाजी वाला है कि तुमने कर दिया तो अब तुम भुगतो। ये तो बड़ा एक प्रॉब्लम है इंसान की।
1: बात तो आपकी बिल्कुल सही है, लेकिन पहली बात के बारे में मेरा तबसरा ये है, गुजारिश ये है कि ये एक इंसानी कमजोरी है। आप किसी अपने क्रिश्चियन दोस्त को जब ये तसव्वुर बताएंगे कि अल्लाह का कोई बेटा नहीं है, तो उसके लिए समझना मुश्किल होगा, इसलिए कि वो एक नुक्ता नजर से मुतासिर है, वो एक पॉइंट ऑफ व्यू से कहिए कि ब्रेन वॉश्ड है। तो जाहिर है कि जब लोगों ने तलाक का एक गलत तरीका सीखा हुआ है, तो कुरान के तरीके को कैसे समझ सकते हैं? उनके जहन में तो वो गलत तरीका ऐसे घुसा हुआ है कि हर बच्चा, हर शख्स आपके ड्रामे, आपकी फिल्में इस गंध से भरे हुए हैं। और खुदा का दीन जो है वो बस कुरान मजीद में है, उसकी आप तिलावत करते हैं सवाब हासिल करने के लिए, वो समझने के लिए है ही नहीं। ये हमारे यहाँ ज्यादती हो रही है।
2: यानी आप सूरह तलाक पढ़ रहे हैं सवाब के लिए,
1: सवाब के लिए
2: अरबी में, और सुभानअल्लाह कह रहे हैं और अंदर तलाक दी जा रही है, तो वो मतलब
1: और वो क्या कह रही है, वो सूरह तलाक क्या कह रही है? ये वो करेगा, सुनिए आप, ये वो करेगा जो अल्लाह और आखिरत को मानता है। मतलब ये है कि अगर आप अल्लाह और आखिरत को मानते हैं तो आप इस तरह करेंगे, वरना जाएं जो मर्जी करें। इतनी सख्त बात है,
2: इतनी सख्त बात है। डॉक्टर साहब, बहुत थैंक यू वेरी मच, आज हमने इस पर किया, तो इसको डॉक्टर साहब आगे लेकर चलेंगे। जो एक्चुअल अभी तो हलाला पर बात की या हमने फैमिली प्लानिंग पे, तो डाइवोर्स का एक्चुअल तरीका उस पर इंशाल्लाह आगे गुफ्तगू करेंगे। सामीन, इसका थर्ड प्रोग्राम भी हम नेक्स्ट वीक लेकर हाजिर होंगे, तो उस वक्त के लिए इजाजत दीजिए आमिर यजदानी को। इंशाल्लाह अगले हफ्ते फिर हाजिर होंगे।
3: रूह की ताजगी का सफर तय कीजिए यूसीपी की दुनिया के साथ, तो सुनते रहिए
4: सैयद अल अवलीन वल
3: FM 92.6.